0: आवाजी ताजिक आकाशवाणी आपका स्वागत है हमारे प्रसारण में। रेडियो आवाजी ताजिक 4 बजे दुशंबे नगर और 4:30 बजे भारतीय समय के अनुसार 1 घंटे के जारी प्रसारण हो जाता है। आप हमारे प्रसारण में ताजिकिस्तान के नैतिक, सांस्कृतिक, सामाजिक, इतिहास और जीवन के बारे में दिलचस्प टिप्पणियां आठ भाषाओं ताजिकी, दारी, फारसी, रूसी, उज़्बेकी, हिंदी, अरबी और अंग्रेजी में सुन सकते हैं।
1: नमस्ते जी प्यारे सुनने वालों, आप रेडियो ओजित ओजिक हिंदी कांत को सीधे आकाश में सुन रहे हैं। आपके साथ है शोरन योजवा और हमारे प्रोड्यूसर अजीजोवा दौलत। इस घंटे के मुख्य खबर है। ताजिकिस्तान के राष्ट्रपति मलिर रहमान मंगोलिया की राजकीय यात्रा पर रवाना हुए। ताजिकिस्तान में बीज उत्पादन क्षेत्र के विकास पर चर्चा हुई है। दुशंबे में अंतर्राष्ट्रीय खाद्य उद्योग फोरम आयोजित किया जाएगा। ताजिकिस्तान और अंतर्राष्ट्रीय दूर संरचना संघ के बीच सहयोग का विस्तार होगा। अगस्त में राष्ट्रीय प्रौद्योगिकी टॉप 35 विश्वसनीय साझेदार आयोजित होगी और अन्य समाचार हिंदी भाषा में सुन सकते हैं। जुलाई को ताजिकिस्तान गणराज्य के राष्ट्रपति और राष्ट्र का नेता इमोमाली रहमान राजकीय यात्रा पर मंगोलिया के लिए रवाना हुए। दुशंबे अंतर्राष्ट्रीय हवाई अड्डे पर राष्ट्रपति इमोमाली रहमान को ताजिकिस्तान की राष्ट्रीय सभा मजलिस मिले के अध्यक्ष, प्रधानमंत्री, राष्ट्रपति के कार्यकारी कार्यालय के प्रथम उप प्रमुख तथा अन्य वरिष्ठ अधिकारियों ने विदा दिया। इस यात्रा में राष्ट्रपति के साथ विदेश मंत्री, विदेश संबंधों के मामलों पर राष्ट्रपति के सहायक तथा विभिन्न मंत्रालयों और संबंधित सरकारी संस्थानों के प्रमुख भी शामिल हैं। ताजिकिस्तान गणराज्य में बीज उत्पादन के विकास से जुड़े मुद्दों पर ताजिकिस्तान सरकार के अधीन खाद्य सुरक्षा समिति के नेतृत्व और संयुक्त राष्ट्र के खाद्य एवं कृषि संगठन के प्रतिनिधिमंडल के बीच बैठक में चर्चा की गई है। बैठक में बिजली की गुणवत्ता में सुधार, आधुनिक तकनीकों को अपनाने, कानूनी एवं नियामक ढांचे को मजबूत करने तथा संबंधित संस्थानों की क्षमता बढ़ाने पर विशेष ध्यान दिया गया। बैठक में इस बात पर जोर दिया गया कि बीज उत्पादन क्षेत्र का विकास, खाद्य सुरक्षा सुनिश्चित करने, कृषि फसलों की उत्पादकता बढ़ाने और कृषि क्षेत्र के जलवायु परिवर्तन के अनुकूल बनाने के लिए अत्यंत महत्वपूर्ण है। इसी संदर्भ में दोनों पक्षों ने कृषि क्षेत्र के स्थायी विकास के लिए सहयोग का विस्तार करने और संयुक्त परियोजना को लागू करने की प्रतिबद्धता व्यक्त की। बैठक के अंत में दोनों पक्षों ने बीज उत्पादन क्षेत्र के विकास के लिए लाभदायक सहयोग जारी रखने और आपसी संबंधों को और मजबूत करने की अपनी प्रतिबद्धता दोहराई। न्यूयॉर्क में ताजिकिस्तान के राष्ट्रपति के अधीन नवाचार एवं डिजिटल प्रौद्योगिकी एजेंसी के निदेशक खुर्शीद मिर्जो ने ताजिक आईटी प्रवासी समुदाय के प्रतिनिधियों से मुलाकात की। बैठक विदेश रहने वाले ताजिक विशेषज्ञों के ज्ञान, अनुभव और पेशेवर क्षमता को ताजिकिस्तान के सूचना एवं संचार प्रौद्योगिकी, डिजिटल व्यवस्था, कृत्रिम बुद्धिमत्ता और डिजिटल अवसंरचना के विकास में शामिल करने पर चर्चा हुई। प्रतिभागियों ने डिजिटल प्रौद्योगिकी के क्षेत्र में निवेश आकर्षित करने, سنیوگ دو فریوش نو کو لاغو کرنیان و باون که دن پردهان و چاج یوگا و ششگیو که پرشکشان اور نو چارا پالون کو سمرتن دینی پر بیه و چار سجا کیا. بیتا که آنت می دونو پکشون دیجیتال فرستاتی که تان ترکی ویکاس اور سنیوگ دو فریوش نو کو آگه برانی که لیه سایوگ جاری رکنی که پرتی بنده تا ویاکت که. بیست کیس آگاست که تاجیکستان که راجدانی دوشنبه میان تراشتی کادیا اودیو که فرما یوجد که جنگا هی جنکاری تاجیکستان که اودیو گرنایی پرودیگه که منترالای که حواله سه دیگایی ها. سروتو که نوسار فرم که تیاری پار اودیو گرنایی پرودیگه که منترالای که پا منتری بختیور سفر زوده ار تاجیکستان میسن یونگ راشت که کادیا ایون کرشی سنگتن که پرتینه دی آگاسی هریوت یونیان که بیج خویه بیتاک می چرچه که گایه بیتاک دوران دونا پکشونه کادیا او دیو که ویکا سادونیک رو دیو که اپویوک تا تک ریشی اتپادو که پرانسکارن که برهوا دینه سه سنبانده ده سایو که ویبینن پالون پر ویچار وی مشکیه فرم که تیاریو که تحاد که ایگ ویشوست نیانتراشه بگداری که رومه بگداری که مات پر ویشیش بلده یا گیا تا که فرم که ویشه وستو که سمرده بنانا جسا که اور باویشه می سایو که اور مضبوط که یا جسا که. تاجیکستان که سواتن ترتا که پینتالی سوینگ واشگان که اپالاکشی همی آگه سمهینه می دوشن بیمه راش را پرودیگی تا تو اپا پینتی سا ویشوستن ساجی در ایوجید که جنگه. یه پرودیگی تا تاجیکستان سرکر که سایوکسی ایوجید هوگه جسمی او دیامی کمپانیا اودیوگیگ پرتشتهان بینگ تا تا آنیا سیوستنستهان با حق لینگه. اسکا او دویشه ویشوستن کمپانیو که پاچان کرنا نیجی کشیتر کو بر هوا دینا ویدیش نیویش هرکشید کرنا تا تا سواسی پرتیز پرده که مادی همسی اتپادو اور سیوان که گناوتا می سود هر کرنا هی. پیاریس نیوالوی تا سایی سمچار هماری دوسری پرسارن جارایی هماری ریدیو که سات رایی.